0: न्यूज के लिए मैं दावत दिया है टीम भट्टी रियल स्टेट फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861।
1: पेश खिदमत है आज की अहम खबरें। अमरीकी सदर डोनाल्ड ट्रंप का कहना है कि ईरान की भिजवाई गई नई तजवीज से मुतमईन नहीं हूं। उनका कहना था कि ईरान पर हमारे पास दो ही रास्ते हैं, उन्हें तबाह कर दें या मुआहिदा कर लें। इससे पहले ईरान ने गुज़श्ता रोज अमरीका के साथ मुज़ाकरात के लिए नई तजावीज का मुसव्वदा पाकिस्तान को भेजा था। ईरान की पार्लियामेंट के नायब स्पीकर का कहना है कि आबनाए हुरमुस के मुकम्मल कंट्रोल का हक फितरी तौर पर सिर्फ हमारा है। उधर अमरीका ने एक ताज़ा धमकी में खबरदार किया है कि आबनाए हुरमुस से गुजरने वाले तिजारती जहाज ईरान को टोल फीस अदा न करें। अमरीकी सदर डोनाल्ड ट्रंप ने दावा किया है कि अगर हम अभी ईरान को छोड़ दें तो उन्हें तामीर नौ में 20 साल लगेंगे। मुतहदा अरब अमारात के सदर के मुशीर का कहना है कि ईरान के किसी भी यकतरफा समझौते या इंतजाम पर भरोसा नहीं किया जा सकता। उधर ईरान का कहना है कि जो ममालिक ईरान के खिलाफ जारियत में शरीक हुए और अपनी सरजमीन को ईरान पर हमलों के लिए इस्तेमाल करने की इजाज़त दी वो जिम्मेदार हैं और उन्हें जवाबदेह ठहराया जाना चाहिए। ईरानी वजीर खारजा अब्बास अराख्ची का कहना है कि जंग से अमरीका को अब तक 100 अरब डॉलर का नुकसान हुआ है। सदर डोनाल्ड ट्रंप ने कहा है कि जंगमंदी के बायस ईरान के खिलाफ कार्रवाइयाँ खत्म हो चुकी हैं, लिहाजा उन्हें जंग जारी रखने के लिए कानून साजों की इजाज़त दरकार नहीं है। अमरीकी सेनेट में ईरान जंग के खात्मे के लिए करारदाद छठी मरतबा नाकाम हो गई। गैर कानूनी तौर पर हिरासत में लिए गए साबिक सेनेटर मुश्ताक अहमद को इसराइली फौज ने आज़ाद कर दिया है। पाकिस्तान सुपर लीग के एलिमिनेटर 2 में एक सनसनीखेज मुकाबले के बाद हैदराबाद किंग्समैन ने इस्लामाबाद यूनाइटेड को 2 रन से हराकर फाइनल के लिए क्वालिफाई कर लिया। इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे।
2: खास खास खबरें जुबैरुद्दीन साहब आपके लिए पेश किया करते हैं। स्टूडियोज़ में रबते के नंबर 4165930003। गैलेक्सी इंटरनेट एक्सचेंज का आज का रेट है 203.90 रुपये। डेबिट और ईमेल ट्रांसफर के थ्रू आप ट्रांजेक्शन कर सकते हैं। पाकिस्तान के किसी भी बैंक में आप यहां से ट्रांजेक्शन कर सकते हैं। अकाउंट नहीं है, कैश बैंक ड्राफ्ट भी हासिल कर सकते हैं। घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफर कीजिए। gondarbrothers.com पे आप लॉग इन हो जाइए। आज का रेट है 203.90 रुपये। कॉल कर लीजिए 9053060000 9053060000। आज फ्राइडे है, इस्लामी कदरों के प्रोग्राम रोशनी से प्रोग्राम का आगाज़ किया करते हैं। अंजुम कुरैशी साहब एक्सल कैम के हवाले से गुफ्तगू करेंगी। मिडा फर्नीचर पे आपको ले चलेंगे फ़ोन, मिडा साहब से आपको मुलाकात करवाएंगे। और डेट कंसल्टेशन के हवाले से अहमद मलिक साहब हमारे साथ होंगे। और ग्लोबल ट्रैवल टूर से कामरान रशीद साहब से आपकी मुलाकात करवाएंगे। कनेडियन इंग्लिश एयरलाइन 7:30 बजे, तफसीली खबरें 8 बजे, लाइव कॉल्स आपकी लेंगे तकरीबन 8:30 बजे के करीब। और भी कुछ मौजूद हमारी और आपकी बातें हैं, लेकिन ये सबको सुनने के लिए आपको हमारे साथ रहना है। अब से 9 बजे तक मैं आपका होस्ट और दोस्त अरशद भट्टी हूँ। प्रोग्राम का आगाज करते हैं हम इस्लामी कदरों के प्रोग्राम रोशनी से।
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम। सूरह निसा में इरशाद बारी ताला है, बेशक अल्लाह उसको नहीं बख्शेगा कि उसके साथ शरीक ठहराया जाए और उसके सिवा जिसके लिए चाहेगा बख्श देगा, और जो शख्स अल्लाह के साथ शरीक ठहराता है उसने बहुत बड़े जुर्म का एतकाब किया। सही मुस्लिम में रिवायत है, हजरत अब्दुल्ला बिन मसूद रज़ियल्लाहु अन्हु से रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जन्नत में वो शख्स नहीं जाएगा जिसके दिल में एक जर्रा के बराबर भी कब्र होगा। पूछा गया कि कब्र क्या है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हक को नज़रअंदाज करना और लोगों को हकीर समझना। इस दुनिया में सबसे ज्यादा खिलाफ वाक़ बात यह है कि खुदा के सिवा किसी और को बड़ाई का दर्जा दिया जाए, यही खुदा के नज़दीक सबसे बड़ा जुर्म है। आदमी अगर अपने आप को बड़ा समझ ले तो ये कब्र है, और अगर वो किसी दूसरे को बड़ा करार दे तो उसी का नाम शिर्क है। खुदा की मार्फत खुदा के सिवा दूसरी तमाम अजमतों को ढा देती है बशमूल अपनी अजमत के। खुदा के सिवा दूसरों की अजमत मानने का नाम शिर्क है और अपनी अजमत मानने का नाम कब्र है। मौजूदा दुनिया इम्तिहान की दुनिया है, इसीलिए यहाँ हर किस्म के लोगों को बसने के मौके मिलते हैं, मगर आखरत की दुनिया आइडियल दुनिया होगी। वहाँ सिर्फ वही लोग इज्जत का मकाम पाएंगे जिन्होंने मौजूदा आजमाइशी दुनिया में ये सबूत दिया है कि वो हकीकत वाकई की सतह पर जीने की सलाहियत रखते हैं। कब्र اور شرک کی سطح پر جینا غیر حقیقی سطح پر جینا ہے۔ اسی لیے جو لوگ قبر اور شرک کی سطح پر زندگی گزاریں گے وہ آخرت کی ابدی دنیا میں بسنے کے لیے سراسر نااہل ٹھہریں گے۔ جنت ان اعلیٰ انسانوں کے لیے ہے جو خدا کی بڑائی میں جیتے ہیں، جہنم ان پست لوگوں کا مقام ہے جو غیر خدا کی بڑائی میں جئیں، خواہ یہ جینا خود اپنی بڑائی میں ہو یا اپنے سوا دوسرے کی بڑائی میں۔ اللہ رب کریم تمام طاقتوں سے بڑھ کر طاقتور ہیں، تمام فیصلوں کا سرا اسی کے ہاتھ میں ہے۔ ایسی حالت میں جو شخص اللہ کو پالے اور اس کی طرف سے مستقل اندیشے میں مبتلا ہو جاتا ہے، ہر معاملے میں وہ سوچنے لگتا ہے کہ خدا کی عدالت میں کہیں مجھ کو اس کا ذمہ دار قرار نہ دے دیا جائے۔ اپنے کو بچانے کا جذبہ اس کو مجبور کرتا ہے کہ لوگوں سے معاملہ کرنے میں وہ حد درجہ محتاط رہے، لوگوں کے ساتھ وہ ہمیشہ فیاضی کا سلوک کرے، وہ لوگوں کے حق سے زیادہ انہیں دے۔ اس کا کوئی ساتھی یا اس کا ماتحت اگر کوئی غلط کام کرتا ہے تو وہ اس کا خطرہ اپنے اوپر محسوس کرتا ہے، کیونکہ وہ سوچتا ہے کہ خدا اگر قیامت کے دن کہہ دے کہ تمہاری وجہ سے اس کو یہ جرت ہوئی تو میرے پاس کیا عذر ہوگا۔ اس کی لا علمی میں ظلم کا ایک واقعہ ہو تب بھی وہ کانپ جاتا ہے۔ اگر خدا کے یہاں یہ کہا جائے کہ تم عوامی قائد بنے ہوئے تھے تو تم اس سے باخبر کیوں نہ ہوئے، تو میں خدا کو کیا جواب دوں گا۔ اس کے دائرے میں کوئی شخص کسی کو ستاتا ہے تو وہ بیتاب ہو جاتا ہے، کیونکہ وہ ڈرتا ہے کہ اگر خدا یہ کہے کہ تم نے اپنی کاروائیوں سے جو ماحول بنایا اس کی وجہ سے ایسا واقعہ ممکن ہو سکا تو میں کس طرح اپنے آپ کو بریزما ثابت کروں گا۔ کوئی شخص اس کی مدد کے لیے پکارتا ہے اور وہ ایک عذر کر کے آگے بڑھ جاتا ہے تو وہ لرز اٹھتا ہے، کیونکہ یہ احساس اس کو پریشان کر دیتا ہے کہ قیامت میں اگر خدا یہ کہہ دے کہ تم نے اپنے جس کام کو عذر بنایا اس سے زیادہ ضروری یہ تھا کہ تم اس کو چھوڑ کر میرے بندے کا ساتھ دیتے تو میں کیا کہہ کے چھوٹ سکوں گا۔ اللہ رب کریم نے ایک انسان کے دوسرے انسان پر بہت حقوق رکھے ہیں، حقوق العباد بہت اہمیت کے حامل ہیں، ان کو ادا کیجیے، اللہ رب کریم انشاءاللہ آپ سے راضی رہے گا۔ پروگرام کے اس سلسلے کو یہیں ختم کرتے ہیں، اپنی رائے آپ ہمیں 416-593-0003 پر دے سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو FM 101.3، ہمارے اسٹوڈیوز میں رابطہ کے نمبر 416-593-0003۔ چوبیس گھنٹے ہمارے نشانات آپ ریڈیو پاکستان .fm پہ سن سکتے ہیں، فیس بک پہ ہمارا پیج ریڈیو پاکستان ٹورانٹو سے بھی لائک کیجیے، ٹیون ان پہ ہمارا پروگرام اویلیبل ہے۔ فون کے ذریعے سننا چاہیں 647-506-0003 پہ کال کر کے ہمارا پروگرام سن سکتے ہیں۔ ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی، تمام آئی پی ٹی وی باکسز، جادو بول زوم بس کے ساتھ ساتھ ایپل ٹی وی، امیزون فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ ٹوبر ایپ کے تھرو راجرز پہ بھی آپ ہمارے نشان دیکھ سکتے ہیں۔ ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں، ایپ اسٹور پہ جا کر ٹائپ کیجیے ٹورانٹو 360 ٹی وی، اینڈرائڈ آئی فون دونوں کے لیے ہماری آپ فری ڈاؤن لوڈ کر سکتے ہیں۔ دو چینل ٹورانٹو 360 ٹی وی اور ٹورانٹو 360 انٹرٹینمنٹ آپ دیکھ سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو کی آن لائن نشان بھی 24 گھنٹے ہماری ایپ کے تھرو آپ سن سکتے ہیں۔ آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے۔ ریئل اسٹیٹ کے والے سے کوئی سروس چاہیے، ٹیم بھٹی سے رابطہ کیجیے، کال تالاب بھٹی 647-295-7861۔ آپ کو گھر خریدنا ہے یا اپنا گھر بیچنا ہے، آپ کال کر لیجیے، از اے ویری گڈ ٹائم اسپیشلی فار دی بائر، دس از اے بائر مارکیٹ، اور بہت اچھی آپشن، بہت اچھے اس وقت آپ کے لیے گھر بھی موجود ہیں اور اس کے ساتھ بھی کنسٹرکشن کے بہت اچھے پروجیکٹس موجود ہیں۔ آپ تالا کو کال کر لیں، اپنا ای میل ایڈریس بھی ٹیکس کر سکتے ہیں، ڈیٹا بیس میں سے ایڈ کر لیں گے، جو بھی نیا پروجیکٹ یا ڈیٹیل آئے گی آپ کو ملتی رہا کرے گی۔ آپ ای میل ایڈریس ٹیکس کیجیے یا کال کر لیجیے تالا بھٹی 647-295-7861 647-295-7861۔ ریڈیو پاکستان ٹورانٹو CMR 101.3 FM۔ آپ کو بتا دیں کہ ریڈیو پاکستان ٹورانٹو کے نشریات 7 سے 9 بجے آپ CMR 101.3 FM پہ سنتے ہیں، ہمارے ٹیلی ویژن چینل ٹورانٹو 360 ٹی وی پہ آپ براہ راست دیکھ بھی سکتے ہیں۔ جی ہاں، 7 سے 9 بجے ہمارے ٹی وی چینل پر بھی یہ پروگرام براہ راست آپ کے لیے نشر کیا جاتا ہے، ٹیلی کاسٹ کیا جاتا ہے، یعنی سنیے بھی اور دیکھیے بھی۔ 416-593-0003 ریڈیو پاکستان ٹورانٹو CMR 101.3 FM۔ میں آپ کا ہوسٹ دوست ارشد بھٹی ہوں۔
4: You are listening to Radio Pakistan.

0: और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे। कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां हो जाएंगी खत्म। अभी एतमाद के साथ कॉल कीजिए 416-671-0577।
1: The best gourmet pizza with best prices, Pizza Pop, 3075 Ridgeway Drive, Mississauga, or visit pizzapop.ca. Family ke saath dine in karein ya take out. Bachchon aur badon sabhi ki pehli choice Pizza Pop. Laziz aur mazedar tandoori chicken pizza, cheese steak pizza, chicken shawarma pizza. Exclusive family offer: large tandoori chicken pizza, large cheese pizza, two dipping sauce, three cans of pop for $24.99 only. For more information and take out order, call 905-828-0985. It's 905-828-0985. Pizza Pop, 3075 Ridgeway Drive, Mississauga.
2: अपने खुशी के लम्हात को यादगार बनाएं। आइकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपोरेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए तीन खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ। बहुत ही कन्वीनियंट लोकेशन, 6887 डिक्सी रोड, मिसिसागा, एम्पल पार्किंग और क्लोज टू हाईवेज। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 437-425-2500 और ब्रॉम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रॉम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600 क्वींस मैनर इवेंट सेंटर।
3: अगर आपकी कॉरपोरेशन पर कर्जे हैं जिसकी वजह से आप पर्सनली लायबल हो सकते हैं, तो ऐसी सिचुएशन में आप कॉरपोरेट बैंकरप्सी का सोच सकते हैं। इसके लिए अहमद मलिक ऑफ अहमद मलिक कर्जा माफ से राब्ता कर सकते हैं। साथ साथ अगर अभी तक आपने सीबा लोन पे ऑफ नहीं किया तो याद रखें, दिसंबर से पहले आपको ये लोन पे ऑफ करना होगा। डेडलाइन इज कमिंग सून। अहमद मलिक इस सिलसिले में आपकी मदद कर सकते हैं। मजीद मालूमात के लिए अभी कॉल कर लीजिए 905-783-1922। इट्स 905-783-1922।
4: जी हाँ, 905-783-1922 अहमद मलिक साहब के रबते के नंबर है। मोर देन 2 decade का इनका तजर्बा है। खुदा न खास्ता आप कर्ज के बोझ तले आ गए हैं, बिल्कुल परेशान ना हो, इन्हें कॉल कर लीजिए। मैक्सिमम कर्ज आपका माफ़ करवा देंगे, आसान इकसाद बनवा देंगे। बैंकरप्सी करना है आपने या कॉरपोरेशन के कुछ मसले चल रहे हैं, तब भी आप इनसे रबता कीजिए। सीबा लोन का मसला है, हर तरह का कर्ज जो है आपका माफ़ करवा देंगे। इसके अलावा कुछ इन्फॉर्मेशन भी हमसे लिया करते हैं, कुछ ओवरऑल सूरत हाल बात करते हैं, हमारे साथ मौजूद हैं, खुश आमदेद कहेंगे। मलिक साहब अस्सलाम वालेकुम।
5: बहुत बहुत शुक्रिया अर्शद भाई, आपको और रेडियो पाकिस्तान सुन रहे तमाम लिसनर्स को जी मेरी तरफ से अस्सलाम वालेकुम।
4: मलिक साहब, आपने भी यकीन देखा होगा जो रिपोर्ट आई है ब्रैम्पटन में, हाईएस्ट रेट ऑफ मॉर्गेज डेलिंक्वेंसीज है, कि मतलब क्या इससे मुराद क्या है कि मॉर्गेज नहीं दे पा रहे हैं, कुछ हालात बहुत खराब हो रहे हैं, और ये क्रेडिट पे क्या इफेक्ट करती है?
5: बहुत शुक्रिया अर्शद भाई, बिल्कुल जी, ये रिसेंट रिपोर्ट अभी आई है हमारे सामने कि ब्रैम्पटन इज द हाईएस्ट जो शहर है जिसमें हाईएस्ट नंबर ऑफ डेलिक्वेंसीज है मॉर्गेज की। मीन टू से कि मॉर्गेजेस जो हैं वो टाइम पे नहीं हो पा रही, और ब्रैम्पटन के जो रेजिडेंट्स हैं वो इसमें सबसे ज्यादा आगे हैं।
4: okay.
5: कि मॉर्गेज जो है अब टाइम पे नहीं हो रही, यानी कि सिचुएशन इस कदर खराब हो चुकी है कि देखें, अगर तो क्रेडिट कार्ड की पेमेंट्स हैं, आपकी कोई लोन की पेमेंट्स हैं, अगर उस तरफ आपकी डेलिक्वेंसी आती है तो उसका हल मौजूद है, लेकिन अगर आपने अपनी मॉर्गेज में डिफॉल्ट करना शुरू कर दिया तो ऑब्वियसली एट द एंड ऑफ द डे आपको छत चाहिए, आपको एकोमोडेशन चाहिए, और अगर मॉर्गेज डेलिक्वेंसीज में आनी शुरू हो गई हैं तो अर्शद भाई क्या होता है, देखिए अगर मेरी मॉर्गेज की पेमेंट है $5500 और मैंने उसको बिहाइंड कर दिया, मेरी पेमेंट NSF चली गई है, तो ये $5500 पहले तो ऑटोमेटिकली ये 5700 बन जाने हैं, और अगर ये 3 महीने तक मुसलसल ये काम चलता रहता है तो 5500 में तकरीबन इतनी अमाउंट ही मेरे लेंडर ने वकील की फीस की तगा लगा देनी है कि अब आप 3 महीने की मॉर्गेज बिहाइंड हो गई है, मैं आपकी प्रॉपर्टी फोर क्लोजर के लिए लेके जा रहा हूं, अगर आप इससे बाहर निकलना चाहते हैं तो ये वकील की फीस पे करें, यानी कि वो एक छोटी सी अमाउंट आपको काफी ज्यादा पेनलाइज कर सकती है, और मॉर्गेज आपको बाहर सूरत पे करनी है। अब इसका क्रेडिट पे कैसे इफेक्ट पड़ता है कि अर्शद भाई 2013-2014 तक ऐसे होता था کہ مارگیجز جو ہیں یہ کریڈٹ رپورٹ پہ شو نہیں کرتی تھی.
4: اچھا.
5: لیکن اب ایسی صورتحال ہے کہ چاہے آپ کی اے لینڈر سے مارگیج ہے, بی لینڈر سے مارگیج ہے یا سی لینڈر سے مارگیج ہے, آپ کی مارگیج آپ کے کریڈٹ رپورٹ پہ ریفلیکٹ کرتی ہے, شو کرتی ہے.
4: اچھا.
5: پہلے ایسا ہوتا تھا کہ اگر میری مارگیج کی پیمنٹ بیہائنڈ ہو بھی گئی ہے تو صرف اور صرف میرے بینک کو پتا چلتا تھا کہ میں نے مارگیج بیہائنڈ چل رہا ہوں. اب کیا ہے کہ میری کریڈٹ رپورٹ پہ یہ 100% ریفلیکٹ کرتی ہے, اور مارگیج رینیول کے وقت یا مارگیج ری فائنینس کرتے وقت یہ چیز آپ کو بہت زیادہ ٹربل کر سکتی ہے کہ آپ کی مارگیجز ٹائم پہ نہیں جا رہی. تو بہرحال سچویشن جو ہے ارشد بھائی اس ٹائم کافی زیادہ خراب ہو رہی ہے, خراب ہو چکی ہے, لیکن بہرحال ہمیں اچھے کی امید رکھنی چاہیے. ہمارا ایسا کوئی لسنر ہے, اگر آپ نے اپنے کریڈٹ کارڈ یوز کیے ہوئے ہیں, کنزیوم کیے ہوئے ہیں, آپ سے پیمنٹ نہیں کی جا رہی, آپ کو کسی طرح کے بھی لیگل ایکشن کے نوٹسز آ رہے ہیں, تو پھر یہ جو لیگل آپشن ہم ایڈورٹائز کر رہے ہیں, آپ اس آپشن کے متعلق ڈیفینیٹلی سوچ سکتے ہیں. آپ کا قرضہ 75% سے 80% تک ہم پرپوزل میں معاف کروا سکتے ہیں. اگر سچویشن بالکل خراب ہو چکی ہے, آپ نے بینکرپسی فائل کرنی ہے, تو بینکرپسی فائل کرنے سے لے کر بینکرپسی کے ڈسچارج ہونے تک آپ کو مکمل سروس پرووائڈ کی جاتی ہے. اس کے لیے ہماری کنسلٹیشن بالکل فری ہے اور ہر انفارمیشن کو کانفیڈینشیل رکھنے کی ہم گارنٹی کرتے ہیں. شرط ہے میرا کانٹیکٹ نمبر 9057831922 ہے, 9057831922. اس کے ساتھ ساتھ ہمارے تمام وہ دوست جنہوں نے ابھی تک سیپا کے پیسے نہیں دیے, وہ آپ یہ بات یاد رکھیں کہ جس دسمبر میں اس کی ڈیڈ لائن آ رہی ہے اور گورنمنٹ کافی زیادہ اس کو ریکور کرنے کے لیے ڈفرینٹ اینگلز پہ اس ٹائم کام کر رہی ہے, تو اگر آپ سیپا کے لون سے یہ جو آپ کے سر پہ لٹکتی ہوئی تلوار ہے اس سے جان چھڑانا چاہتے ہیں, آپ کے کریڈٹ کو افیکٹ کیے بغیر آپ کی اس سے جان چھڑانے میں میں آپ کی ہیلپ کر سکتا ہوں. نمبر اگین از ایبسولوٹلی دی سیم ارشد بھائی, 9057831922 پر میرے سے کانٹیکٹ کیا جا سکتا ہے.
4: تھینک یو ویری مچ ملک صاحب, بہت شکریہ آپ کا, اور نیکسٹ ویک انشاءاللہ آپ سے بھی بات کرتے ہیں. تھینک یو, بہت
5: شکریہ. تھینک یو سو مچ.
4: نمبر نوٹ کر لیجیے, احمد ملک صاحب کو ابھی کال کر لیجیے اگر قرض کے بوجھ تلے اگر آپ آ گئے ہیں. بالکل پریشان نہ ہو, میکسیمم قرض آپ کو معاف کروا دیں گے. 9057831922 9057831922. ریڈیو پاکستان ٹورانٹو, سی ایم آر 101.3 ایف ایم. پی ایس ایل 11 کے الیمینیٹر میں سنسنی خیز مقابلے کے بعد حیدرآباد کنگز مین جو پہلی دفعہ اس لیگ میں شرکت کر رہے ہیں, اسلام آباد یونائٹیڈ کو جو تین دفعہ ٹورنامنٹ جیت چکے ہیں 2 رن سے شکست دے کر فائنل کے لیے کوالیفائی کر لیا ہے. اتوار کو پشاور زلمی اور حیدرآباد کے درمیان فائنل میچ کھیلا جائے گا. حنین شاہ نے کمال کی بالنگ کی, پلیئر آف دا میچ بھی رہے, 4 اوورز میں 37 رنز دیے, 2 کھلاڑی آؤٹ ہوئے, لیکن آخری جو ان کا اوور تھا جس میں 6 رنز چاہیے تھے انہوں نے صرف 4 رنز دیے ہیں, اور یہ مقابلہ جو ہے لاہور کے قذافی اسٹیڈیم میں ہوا. حیدرآباد کنگز مین نے مقررہ اوورز میں 5 وکٹ پر 186 رن سکور کیے, ان کے بھی آخری 4 اوورز میں سب سے زیادہ سکور بنا تھا, اور 4 اوورز تک مقابلہ تقریباً برابر تھا. آخری اوورز میں تو لگ رہا تھا کہ ایزیلی جیت جائے گا اسلام آباد, لیکن حنین شاہ نے کمال کی بالنگ کی اور انہوں نے 6 کی بجائے 4 رنز دیے, اور یوں 2 رن سے اسلام آباد یونائٹیڈ جو ہے یہ میچ ہار گئی. فائنل پشاور اور جہاں اس حیدرآباد جو فرسٹ ٹائم ٹورنامنٹ میں حصہ لے رہی ہے, جو 7ویں اور 8ویں ٹیم جو شامل ہوئی تھیں ان میں سے ایک ٹیم جو اب فائنل میں جو ہے وہ انہوں نے کوالیفائی کر لیا ہے.